0: ہے۔ سپریم کورٹ نے کہا ہے کہ حکام نوجوان مظاہرین سے نمٹتے وقت تحمل سے کام لیں۔ رانچی میں جے پی ایس سی اور جے ایس ایس سی امتحانات میں بےضابطگیوں کے خلاف طلبا کا احتجاج تیز ہو گیا ہے۔ اور بیڈمنٹن میں تین کھلاڑی آسن میں کوریا اوپن کے خواتین کے سنگلز کے سیمی فائنل کے دوسرے راؤنڈ میں پہنچ گئی ہیں۔ اب خبری تفصیل سے۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ 7 سال پہلے دفعہ 370 اور 35 سے منسوخ کیے جانے کے بعد سے جموں و کشمیر اور لداخ کے عوام کی زندگیوں میں کایا پلٹ کر دینے والی تبدیلیاں آئی ہیں۔ ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے اس بات کو اجاگر کیا کہ مرکز کے زیر انتظام دونوں علاقوں میں بنیادی ڈھانچے میں توسیع ہوئی ہے اور تعلیم، حفظان صحت، صنعت کاری اور کھیل کود جیسے شعبوں میں مواقع میں اضافہ ہوا ہے۔ انہوں نے کہا کہ خواتین نہایت پسماندہ برادریوں یا جنہیں دہائیوں سے ان کے بنیادی آئینی حقوق سے محروم رکھا گیا ہے، ان سب کو آئین کے مکمل نفاذ کے ساتھ اب با اختیار بنایا گیا ہے۔ وزیر اعظم نے اس بات کو بھی نمایاں کیا کہ آج کے دن کو اس سے بھی زیادہ اہمیت حاصل ہے کیونکہ ملک اس سال ڈاکٹر شیاما پرساد مکھرجی کا 125واں یوم پیدائش منا رہا ہے۔ بی جے پی نے دفعہ 370 منسوخ کیے جانے کے آج 7 سال مکمل ہونے کے موقع پر 5 اگست کو ایک تاریخی دن قرار دیا ہے۔ نئی دلی میں ایک پریس کانفرنس سے خطاب کرتے ہوئے بی جے پی کے ترجمان گورو بھاٹیا نے کہا کہ آئین کی یہ شق آئین کی روح کو برقرار رکھتے ہوئے منسوخ کی گئی تھی۔ انہوں نے کہا کہ اگرچہ خود دفعہ 370 عارضی طور پر نافذ ہوئی تھی لیکن کسی بھی سابقہ حکومت نے کبھی اسے ختم کرنے کا ارادہ ظاہر نہیں کیا۔ انہوں نے کہا کہ وزیر داخلہ امت شاہ نے 2019 میں یہ ضروری قدم اٹھایا جس سے سردار پٹیل کے عزم کی عکاسی ہوتی ہے۔ دفعہ 370 منسوخ کیے جانے کے 7 سال بعد جموں و کشمیر میں بنیادی ڈھانچے، کنیکٹیویٹی، حکمرانی، سیاحت، سرمایہ کاری اور سیکیورٹی سے متعلق شعبوں میں قابل ذکر ترقی ہوئی ہے۔ مرکز کے زیر انتظام علاقے میں بہتر بنیادی ڈھانچے، کنیکٹیویٹی، پبلک خدمات اور اقتصادی ترقی، بہتر حکمرانی اور بہتر معیار زندگی کی بدولت تیز رفتار کایا پلٹ کر دینے والی تبدیلی آئی ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
1: 5 اگست 2019 کے بعد سے مرکز کے زیر انتظام علاقے کے بنیادی ڈھانچے میں تیز رفتار ترقی کا مشاہدہ کیا گیا ہے۔ جموں سری نگر قومی شاہراہ کو چناب اور انجی گھاٹ ریل پلوں سمیت نئی سرنگوں، کئی بائی پاس اور کئی مقامات پر سڑک کو چوڑا کرنے سے متعلق پروجیکٹوں سے بہتر بنایا گیا ہے۔ ادھمپور سری نگر بارہ مولہ ریل رابطے کی بدولت کشمیر وادی کو قومی ریلوے نیٹ ورک سے جوڑا گیا ہے۔ وندے بھارت ایکسپریس سے ریل کنیکٹیویٹی مزید مستحکم ہوئی ہے، جبکہ زیڈ موڑ ٹنل کی بدولت پورے سال سونمرگ تک پہنچا جا سکتا ہے اور زوجیلا ٹنل کی تعمیر جلد ہی مکمل ہونے والی ہے، جس کی بدولت اسٹریٹجک طور پر اہمیت کے حامل سری نگر لے شاہراہ پر پورے سال آمد رفت ہو سکے گی۔ سرکاری اعداد و شمار کے مطابق سال 2019 کے بعد سے دہشت گردی سے متعلق واقعات میں 83% تک کی کمی درج کی گئی ہے۔ اس کے علاوہ سیویلین اور سیکورٹی فورسز کی ہلاکتوں میں بھی تیزی سے کمی آئی ہے، جبکہ پتھر پھینکنے کے واقعات تقریباً ختم ہو گئے ہیں۔ سری نگر سے اشفاق شاہ کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں عبد المالک۔
0: بھارتی ریزرو بینک آر بی آئی نے موجودہ مالی سال میں جی ڈی پی کی ترقی کے 6.7% رہنے کا تخمینہ لگایا ہے۔ مرکزی بینک نے ریپو ریٹ میں کوئی تبدیلی نہ کرتے ہوئے اسے 5.25% پر برقرار رکھا ہے۔ آر بی آئی کے گورنر سنجے ملہوترا نے کہا ہے کہ ملک کی معاشی ترقی میں مستحکم مانگ کے سبب بھارت دنیا کی سب سے تیزی سے آگے بڑھنے والی بڑی معیشت بنا ہوا ہے۔ انہوں نے کہا کہ اس معاشی سال میں اپریل سے جون تک کی تماہی میں ملک کی معیشت کی کارکردگی توقع سے بہتر رہی۔ آج معاشی پالیسی سے متعلق کمیٹی کے فیصلے کا اعلان کرتے ہوئے جناب ملہوترا نے کہا کہ آر بی آئی نے ریپو ریٹ میں کوئی تبدیلی نہ کرنے کا فیصلہ کیا ہے۔ ریپو ریٹ وہ شرحی سود ہے جس پر مرکزی بینک کمرشل بینکوں کو مختصر مدت کے لیے قرض دیتا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ पार्लियामेंट के दोनों ऐवानों की कार्रवाई में नीट मामले पर तलबा के एहतजाज के दौरान पुलिस की मुबैना कार्रवाई समेत कई मामलों पर अपोजिशन के शोरगुल की वजह से रखना पड़ा। लोकसभा की कार्रवाई दिन के 2 बजे तक के लिए जबकि राज्यसभा की कार्रवाई पहले 12 बजे तक के लिए उसके बाद 2 बजे तक के लिए मुलतवी कर दी गई। जब लोकसभा का इजलास 11 बजे शुरू हुआ तो स्पीकर ओम बिरला ने वक्फाई सवालात की कार्रवाई शुरू करने की कोशिश की लेकिन अपोजिशन अरकान ने तलबा के एहतजाज के दौरान मुबैना पुलिस कार्रवाई का मामला उठाया। जनाब बिरला ने तमाम अरकान से जोर देकर कहा कि वो वक्फाई सवालात की कार्रवाई चलाने में तावुन करें। उन्होंने कहा कि वक्फाई सवालात कार्रवाई का एक अहम हिस्सा है जो हर एक मेंबर को अवाम के मामलात उठाने का मौका फराहम करता है।
2: संसद चर्चा संवाद के लिए आपके विचारों की अभिव्यक्ति के लिए प्रश्नकाल में महत्वपूर्ण प्रश्न पूछो, कई विभागों के महत्वपूर्ण प्रश्न है और आप नियोजित तरीके से पोस्टरबाजी करके प्रदर्शन करकर सदन की गरिमा को घटाना चाहते हैं।
0: जब ऐवान बाला का इजलास शुरू हुआ तो सदर नशीन सीपी राधाकृष्णन ने अपोजिशन के शोरगुल के दरमियान वक्फाई सिफर की कार्रवाई शुरू की लेकिन शोरगुल की वजह से सदर नशीन को ऐवान की कार्रवाई दिन के 12 बजे तक के लिए मुलतवी करनी पड़ी। जम्मू और कश्मीर के बीजेपी मेंबर पार्लियामेंट सतपाल शर्मा ने दफा 370 मनसूख किए जाने का जिक्र करते हुए कहा कि 7 साल पहले आज ही के दिन यह कदम उठाया गया था। उन्होंने कहा कि आज का ये दिन न सिर्फ जम्मू और कश्मीर की तारीख में बल्कि पूरे मुल्क की तारीख में एक अहम दिन है।
3: आज ही के दिन 2019 में 370 को रद्द किया गया और हम सब जानते हैं कि जिस ऊंचाइयों के तरफ आज जम्मू कश्मीर अग्रसर है वो अपने आप में दर्शाता है कि 370 हमारे ऊपर एक कलंक था वो हट गया है। हमारी मातृशक्ति जिसकी शादी हमारे प्रदेश के बाहर होती थी उनका हक जो था वो छिन जाता था, उनके प्रॉपर्टी राइट्स जो थे वो चले जाते थे। वाल्मीकि समाज के लोग, गोरखा समाज के लोग 370 हटने के बाद उनको उनका हक मिला है।
0: सुप्रीम कोर्ट ने कहा है कि हुक्काम नौजवान तालिबे इल्म मुजाहिरीन से निमटते वक्त तहम्मुल से काम लें। अदालत ने कहा कि तशद्दुद रोकने की गरज से की जाने वाली किसी भी पुरतशद्दुद कार्रवाई से सूरत हाल मजीद खराब होगी। भारत के चीफ जस्टिस सूर्यकांत की सरबराही में एक बेंच ने सीजेपी के खिलाफ कार्रवाई किए जाने की दरखास्त पर समाप्त करते हुए ये बात कही। चीफ जस्टिस ने कहा कि सबसे ताकतवर तरीका यह है कि बात को सुना जाए कि एहतजाज करने वाले क्या कह रहे हैं और ये समझा जाए कि वो क्यों एहतजाज कर रहे हैं। रांची के जयपाल सिंह मुंडा स्टेडियम में जेपीएससी और जेएसएससी इम्तिहानात में मुबैना बेजाबतगियों के खिलाफ तलबा का एहतजाज दिन ब दिन तेज हो रहा है। एहतजाज करने वाले तलबा ने अपनी मांगों को मनवाने के लिए आने वाले मॉनसून इजलास के दौरान झारखंड असेंबली का घेराव करने के मंसूबे का ऐलान किया है। सीआरपीएफ और झारखंड पुलिस ने एक मुश्तरका कार्रवाई में सरायकेला खरसावां जिले से ममनुआ सीपीआई माओनवास के 3 कट्टर अरकान को गिरफ्तार कर लिया है। इंस्पेक्टर जनरल ऑपरेशंस नरेंद्र कुमार सिंह ने गिरफ्तारी की तस्दीक की है। आसन में जारी कोरिया मास्टर्स बैडमिंटन टूर्नामेंट में ईशा रानी बरुआ, तन्वी शर्मा और श्रियांशी वलीशेट्टी खवातीन के सिंगल्स के सेमीफाइनल में पहुंच गई हैं। क्वार्टर फाइनल में ईशा रानी बरुआ ने जनूबी कोरिया की खिलाड़ी को शिकस्त दी जबकि तन्वी शर्मा ने चीन की खिलाड़ी आन की युआन को हराया। और अब आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने कहा है कि दफा 370 को मंसूख किए जाने के बाद जम्मू कश्मीर और लद्दाख के लोगों की जिंदगी यकसर बदल गई है। आरबीआई ने इस माली साल के दौरान 6.7% मजमूई शरह तरक्की का तखमीना लगाया है। उसने कहा है कि इकतसादी नशोनुमा को मुस्तकम मांग से मदद मिल रही है। पार्लियामेंट के दोनों ऐवानों की कार्रवाईयों में कई मामलों पर रखने का सिलसिला जारी है। सुप्रीम कोर्ट ने कहा है कि हुक्काम नौजवान मुजाहिरीन से निमटते वक्त तहम्मुल से काम लें। रांची में जेपीएससी और जेएसएससी इम्तिहानात में बेजाबतगियों के खिलाफ तलबा का एहतजाज तेज हो गया है। और बैडमिंटन में 3 खिलाड़ी आसन में कोरिया ओपन के खवातीन के सिंगल्स के सेमीफाइनल के 2रे राउंड में पहुंच गई हैं।

0: سے بھارت کا ٹوٹ اور ناقابل تنسیق حصہ رہے ہیں اور آئندہ بھی رہیں گے۔ جنوبی کوریا کے آسن میں جاری کوریا ماسٹر بیڈمنٹن ٹورنامنٹ میں بھارتی کھلاڑیوں کی کارکردگی ملی جلی رہی۔ خواتین سنگل میں سبھی سات کھلاڑی دوسرے راؤنڈ میں پہنچنے میں کامیاب رہیں، وہیں مردوں کے سنگلز میں سبھی چھ کھلاڑی افتتاحی راؤنڈ میں ہی باہر ہو گئے۔ خواتین سنگلز میں انمول خرب، مانسی سنگھ، رکشتا رامراج، اشمیتا چالیا، ایشا رانی بروا، تنوی شرما اور شریانسی ولی شیٹی نے شاندار جیت کے ساتھ دوسرے راؤنڈ میں جگہ بنا لی۔ انمول خرب نے ہانگ کانگ میں چین کی لو سین یان کو ہرایا، جبکہ مانسی سنگھ نے کوریا کی کم جو یون کو شکست دی۔ رکشتا رامراج نے کوریا کی آ یون یو کو، جبکہ اشمیتا چالیا نے جاپان کی ریرینا ہیراموتو کو ہرایا۔ ایشا رانی بروا نے کوریا کے لی سو ہی کو، وہیں تنوی شرما نے چین کی آن کی یوان کو شکست دی۔ شریانسی ولی شیٹی بھی چینی تائپے کی یو پو پائی کو شکست دے کر دوسرے راؤنڈ میں پہنچ گئیں۔ آخر میں اہم خبروں کی سرخیاں ایک بار پھر۔ پارلیمنٹ نے سپریم کورٹ میں ججوں کی تعداد بڑھا کر 37 کرنے کا بل منظور کر لیا ہے۔ لوک سبھا نے ڈیجیٹل بینکنگ ریکارڈز کو قانونی حیثیت دینے والے بل کو بھی منظوری دی۔ میٹا کے سی او مارک زکربرگ نے بچوں کے جنسی استحصال سے متعلق مواد، ڈی فیک مواد اور پلیٹ فارم کی خامیوں پر بھارت سرکار سے معذرت کا اظہار کیا ہے۔ دفعہ 370 اور 35 کی منسوخی کے 7 سال مکمل ہو گئے ہیں۔ وزیر اعظم نریندر مودی نے کہا کہ ان آئینی تبدیلیوں سے جموں کشمیر اور لداخ میں ترقی اور عوام کو با اختیار بنانے کے عمل کو فروغ ملا ہے۔ بھارت نے پاکستان سے مطالبہ کیا ہے کہ وہ اپنے قبضے والے جموں کشمیر پی او جے کے میں خونریزی بند کرے، دہشت گرد نیٹورکس کا خاتمہ کرے اور بھارت کے ان علاقوں سے دستبردار ہو جائے جن پر اس نے غیر قانونی قبضہ کر رکھا ہے۔ اور کوریا ماسٹر بیڈمنٹن ٹورنامنٹ میں تنوی شرما اور انمول خرب سمیت بھارت کے 7 کھلاڑی خواتین سنگلز کے دوسرے راؤنڈ میں پہنچ گئی ہیں۔ خبروں کا یہ بلٹین ختم ہوا۔
1: یہ آکاشوانی کی اردو سروس ہے، میڈیم ویوز 71.5 کلو ہرٹز، موبائل ایپ نیوز آن ای آر اور ڈی ڈی فریڈیش پر۔ اب ہماری نشریات اختتام پذیر ہوتی ہیں۔ صبح 9:30 پر آپ کی خدمت میں ایک بار پھر حاضر ہوں گے پہلی مجلس کی نشریات کے ساتھ۔ تب تک کے لیے ہمیں اجازت دیجیے۔ خدا حافظ، شب بخیر، جے ہند۔
2: آکاشوانی سماچار کے ساتھ میں روی کپور۔ संसद ने सर्वोच्च न्यायालय न्यायाधीशों की संख्या संशोधन विधेयक 2026 पारित कर दिया है। राज्यसभा ने इसे कल पारित किया और लोकसभा ने इसे सोमवार को पारित किया था। विधेयक में संशोधन के अंतर्गत सर्वोच्च न्यायालय में न्यायाधीशों की वर्तमान संख्या 33 से बढ़ाकर 37 की जाएगी। राज्यसभा में विधि और न्याय मंत्री अर्जुन राम मेघवाल ने कहा कि नरेंद्र मोदी सरकार सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास के आदर्श वाक्य पर काम कर रही है। उन्होंने कहा कि देश के लोग हर क्षेत्र में सुधार देख रहे हैं और ये विधेयक न्यायिक सुधारों का ही एक हिस्सा है।
3: 370 और 35 से ये एक विभेदकारी और अन्यायपूर्वक एक धारा थी जिसको समाप्त किया नरेंद्र मोदी जी ने, और उसके बाद जम्मू कश्मीर में विकास की रफ्तार भी तेज हुई। विरासत और विकास दोनों को बल मिला, वहां के नागरिकों को रोजगार मिला, पहली बार उन्होंने इंफ्रास्ट्रक्चर में इतना काम होते हुए देखा, तो नागरिक तो वहां खुश है।
2: विधेयक का उद्देश्य सर्वोच्च न्यायालय में लंबित मामलों को निपटाना है। संसद के दोनों सदनों की कार्यवाही नीट मुद्दे पर छात्रों के विरोध प्रदर्शन के दौरान कथित पुलिस कार्रवाई समेत विभिन्न मुद्दों पर विपक्ष के हंगामे के कारण कई बार बाधित होने के बाद कल दिनभर के लिए स्थगित कर दी गई। लोकसभा में अध्यक्ष ओम बिरला ने प्रश्नकाल शुरू करने का प्रयास किया। श्री बिरला ने सभी सदस्यों से प्रश्नकाल के सुचारू संचालन में सहयोग करने का आग्रह किया।
4: संसद चर्चा संवाद के लिए, आपके विचारों की अभिव्यक्ति के लिए प्रश्नकाल में महत्वपूर्ण प्रश्न पूछो, कई विभागों के महत्वपूर्ण प्रश्न है, और आप नियोजित तरीके से पोस्टरबाजी करके प्रदर्शन कर सदन की गरिमा को घटाना चाहते हैं।
2: मेटा के मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्ग ने बाल यौन शोषण सामग्री, डी फेक सामग्री और प्लेटफॉर्म के संचालन में हुई त्रुटियों के लिए भारत सरकार